0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर.
2: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला.
3: हरेक शनिबार मध्याह 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.

0: you.
1: This is
2: Kips 98.3 FM, your companion.
3: Ulko dale dale ma timro roop ko lale.
4: Nepal chalchitra ka sada bahar githaru.
5: Mero nindra ho kar tirkha raata radina ko. Kina chore
4: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
6: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तो रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-4
4: बाबु पानीको बिल तिरिदे ल
5: ल तिरिदे
6: बाबु बत्तीको बिल तिरिदे आज
5: ल ल तिरिदे
4: दादा इन्टरनेटको पनि लास दिनु है आज
5: ल त्यो पनि तिरिदे
4: तर सबै कुरा यति छिटै कसरी तिरिस
5: किनकि मसँग हाम्रो पात्र छ
6: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
5: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888-98-012-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: Keeps FM 98.3 MHz. RJ Wanted.
14: Do you have the voice, energy, and passion to entertain people every day?
13: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
14: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
13: Be the next big voice on Keeps FM 98.3 MHz.
15: नेपाली चलचित्रका सदाबहार गीतहरू
16: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Keeps FM 98.3
17: तपाई सुन्दै हुनुहुन्छ
18: के
17: E
18: E
19: B
20: S Keeps 98.3 FM your companion
21: Keeps FM 98.3 presents What's trending What's trending
14: Welcome back guys after that break you are right now tuned in to station Keeps FM 98.3 MHz I am RJ Yukta. The program that you're listening to is What's Trending? In this program, we are listening to new trending songs and also I'm giving out some information about those songs. You are listening to us worldwide from our online address keepsfm.com or you can also listen to us by downloading app Hamro Patro on your mobile phone. So now it's time for me to play out another song. Let's now listen to the song Movin' to the Sun. This is a song by French producer Hugo, Mal Angel and Jamaican singer Ultra Nate, released by Make the Girls Dance Records on 22nd of May 2026, and is from Hugo's debut studio album 21. The song is described as powerful, sunny and suitable for summer, with the energetic and festive sounds for which Hugo is known. The production has been described as bold and experimental for Hugo, with its minimalist aesthetic and syncopated vocals that depart from traditional song structures. The lyrics have been described as rich in imagery, expressing a quest for warmth, both literally and figuratively.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Barki barki, out ma, timro man ko nazikai. Barki barki, bas ma, timro ghar ko nazikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-44
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511-70939 98511-70939
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
14: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
15: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग
14: दिल दियां गल्ला करांगे नाल नाल
15: बेस्ट रोमांटिक हिंदी सॉन्ग Every Sunday, 9 p.m., Tuesday, 6 p.m.
14: Pehla nasha, pehla khuma.
15: Station, Gifts FM 98.3 MHz.
14: Naya pyaar hai, naya intizaar.
16: Tapai, the winter, Gifts 98.3 FM.
17: Mix Max at 98.3.
18: I'm another year older. I won't cry about you anymore. Told my

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ Hits 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Hits FM 98.3
3: सुजल अप्पा अनि जी नमस्कार Hits 98.3 FM
4: यो हो Hits 98.3 FM तपाईं सँगको सहयात्रा
5: Mix Max at 98.3

0: Life-Changing Quotes。अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनी सकेको हुन्छ। यो भनाई हो सोरेन क्रिकगार्डको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM.

0: 98.3 MHz.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
10: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888.
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio naya generation ko.
15: KIPS FM 98.3 MHz. RJ wanted.
16: Do you have the voice, energy and passion to entertain people every day?
15: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
16: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
15: Be the next big voice on KIPS FM 98.3 MHz.

0: ଟିକେଟ୍ କାଢ଼ିଛି ଏସବୁ
1: ରାଜା ମତିୱା ମତି ନୟେୱା ନି ପୁଛି ଚାଙ୍ଗୁଟୁ
2: नेपाल भाषाया न्याही पुसिचौ मेता
3: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: आर यू रेडी टू टर्न अप द वॉल्यूम एंड रॉक आउट लाइक नेवर बिफोर
5: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
4: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
5: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
4: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
5: Radio station Keeps FM 98.3 megahertz.
6: Wake me up when September ends.
7: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
8: भञ्जाङ चौतारी
7: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
9: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
10: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
11: सोमबार देखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
10: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
12: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
13: Stay connected with your favorite station Keeps FM 98.3 megahertz
14: Join our community on Facebook for the latest updates and all the music you love
13: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 megahertz and hit that follow button today What's the secret?

0: to success.
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: भइगो नि जाऊ छोडेर जानेलाई, भइगो नि जाऊ तर्केर जानेलाई.
5: किप्स अनप्लग्ड
4: लास्ट मोडमा नहि.
5: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेंट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर। Do tune into Weekly 10. Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
4: on Kips 98.3 FM.
6: Kips FM 98.3 megahertz. Your companion. Your companion.
7: Three in one. From the movie, Lucky.

Life-Changing Quotes。मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Keeps FM 98.3 megahertz. RJ Wanted.
6: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
6: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 megahertz.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
8: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
9: केही नौलो
7: रोचक
9: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
6: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: KIPS FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
12: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
12: Be the next big voice on Keeps FM 98.3 MHz.
8: Nepali Pop. Flashback.
1: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: Nummer 13.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी

0: number 8.
1: तुमसे जो इश्क होने लगा.
0: मूवी
2: धमाल 4.
0: सॉन्ग
2: सारी.
1: खुद कमल.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Just move your feet.
7: Just move your feet.
6: Enjoy the dance beat.
7: Enjoy the dance beat.
6: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
8: This is Keeps 98.3 FM, your companion.
9: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 7. Movie
1: Cocktail 2.

0: life-changing quotes. सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम.
2: Hollywood Times, every day, 11 to 12 p.m.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Keeps FM 98.3 megahertz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
6: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
10: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-4235-888 98-12-35-888
11: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: This is history of rock
14: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
15: Raja Motiwa, Motina Yewa, Ni Pushi Changutu Kele.
16: Nepal Bhashaya, Ni Pushi Changmeta.
17: Sutheya Sadi Chani Se Sat Vajetaka. Station Keeps FM 98.3 megahertz.
18: Pure ek ghanta tinota movies ka super hit geet haru.
19: 3 in 1.
20: Every Saturday 9 a.m. and Thursday 6 p.m. Keeps FM.

0: पोइयां
1: छिडे म लौ पनि कता यो गाउँ खाने सबैलाई घुमाउँछु फन्ड पनि छिडे म लौ पनि खबर यो सनसनी

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Keeps FM 98.3 megahertz. RJ Wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 megahertz.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्तीगाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: भाषाया न्याय पुसे चौमेत
1: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: किप्स 98.3 एफएम को हलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: life-changing quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाई हो विलियम जेम्स को।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.

0: Zenit ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.tipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out Never being trendy. Out being trendy.
8: नेपाली सुपर हिट्स

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Keeps most wanted.
8: नमस्कार नमस्कार तपाईँलाई स्वागत छ किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एन्टरटेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सुनसँग हुनुहुन्छ दुईवटा सेगमेन्टका गीतहरू सुन सक्नुहुन्छ फ्ल्यास ब्याक एन्ड माई चोइस सेगमेन्टका गीतहरू तपाईँले सुन सक्नुहुन्छ म निजो छु तपाईँको साथमा कार्यक्रम किप्स मोस्ट वान्टेडमा हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ जुन चाहिँ नम्बर 10 गीत रहेको छ र नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ नम्बर 1 कुन गीत रहन सफल भएको छ त्यसको लागि सुन्नुपर्ने हुन्छ कार्यक्रम तपाईँहरूले पुरै एक घन्टा अहिले पनि चाहिँ नम्बर 10 लाग्यो नम्बर 10 पागल पागल रहेको छ गीतको बोल रिटन एन्ड कम्पोज बाई वाङदन शेर्पा एन्ड सुशान्त घिमिरे भोकल रहेको छ वाङदन शेर्पा सुशान्त घिमिरे एन्ड मिनिना राईको मिक्स मास्टर भन्ने गरेका छन् शाश्वत श्रेष्ठले नम्बर 10 सुन्छौ पागल पागल
9: किड्स मस्ट वान्टेड नम्बर 10

0: नम्बर 9 यौविक रहेको छ इटरीको बजारमा बाई आनन्द कार्कियान गंगा कडेल, लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण सिसको, भने म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखराज सोमकारले। सुन्छौ नम्बर 9 इटरीको बजारमा।
1: किड्स मोस्ट वान्टेड नम्बर 9।

0: Please give me one kiss.
1: There's no chance, man.
2: Ittari ko bajarama o maya ragnagara.
3: अब नम्बर एटको पालो छ. नम्बर एटमा टुक्रा आएर मेरो माया गीतको बोलिरहेको छ. मिलिना राईको आवाज छ अनि लिरिक्स गरिरहेको छ सुजन कोइरालाको. म्युजिक दिएका छन् ऋषि निरोलाले. म्युजिक अरेन्जर रहेका छन् विशाल निरोला. मिक्स मास्टर पनि गरेका छन् कुमार राणाले. सुन्छ नम्बर एटमा टुक्रा आएर मेरो माया.
4: किड्स मस्ट वान्टेड नम्बर 8.

0: अब नम्बर सेभेनको पालो छ. नम्बर सेभेनमा सलला कर्णाली गाउँदैछन् प्रमोद खरेल. सपोर्टिङ भोकल रहेको छ सृष्टि बुडाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको. भने म्युजिक अरेन्ज गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. सुन्छ नम्बर सेभेनमा सलला कर्णाली.
1: Gift most wanted number 7.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 megahertz. Never miss out being trendy.
6: Namaskar ani hardik swagat cha. Tapai sunnai hunuhuncha Kips 98.3 FM.
7: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
8: हजुर नमस्कार, किप्स 98.3 एफएम।
9: यो हो किप्स 98.3 एफएम, तपाईं सँगको सहयात्रा।
10: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
11: किप्स मोस्ट वान्टेड।
1: Welcome back after first commercial break. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेडमा हामीले सुनिसकेका छौँ नम्बर 7 सम्मका गीतहरू, काउन्टडाउन जारी रहेको छ।

निजो छु तपाईँको साथमा नम्बर सिक्स तर्फ लागौ. नम्बर सिक्समा यो बिग्रेको छ, आफ्नो बनाई लैजाओ बाई सुमन सरगम एन्ड मिलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको, मिक्स मास्टर गरेका छन् रेशम गडलले. सुन्छौ नम्बर सिक्समा आफ्नो बनाई लैजाओ.

0: हेर न एक महिनाको।
1: अब नम्बर फाइभको पालो छ। नम्बर फाइभमा के छ खबर? हिरोनी गाउँदैछन् चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परिया। लिरिक्स रहेको छ जयन्ती खाती एन्ड चक्रबमको, भने म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किसमाले। नम्बर फाइभमा सुन्छौँ के छ खबर हिरोनी।

हजुर, अब नम्बर फोरको पालो छ। नम्बर फोरमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ। कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको, भने लिरिक्स रहेको छ दीपक विवश आँसुको। सुन्छौ नम्बर फोरमा मनको कुरा।

0: हजुर, कार्यक्रममा हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ. पहिलो सेगमेन्टको नाम फ्ल्यासब्याक रहेको छ. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छु गीत स्वर सम्राट नारायण गोपालको आवाजमा प्रियसीका यादहरू.
1: फ्ल्यासब्याक.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. Keeps FM 98.3 MHz मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
3: फोन नम्बर 4910511, 4910511.

व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ। स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा। र काउन्ट डाउन सो रहेको छ किप्स मोस्ट वान्टेड नेपाली पप गीतहरूको, नेपाली आधुनिक गीतहरू काउन्ट डाउन सो रहेको छ किप्स मोस्ट वान्टेड र जारी रहेको छ काउन्ट डाउन। नम्बर 10 नम्बर 4 गीत सुनिसक्नु भएको छ। अब चाहिँ नम्बर 3 पालो भइसकेको छ। नम्बर 3 यो विक रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड जसमा पुन लिरिक्स रहेको छ राम अभिरल विष्टको। म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी, म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगी। नम्बर 3 सुन्छौँ माया छ मनमा छ।

0: अब नम्बर टू तर्फ लागो. नम्बर टू मा यो विक रहेको छ धोका बाई एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको. म्युजिक दिएका छन् सरोज पोखरेलले. म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर टू मा धोका.
1: किप्स मोस्ट वान्टेड नम्बर टू.

0: हजुर, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ अहिले पनि. माई चोइसमा आज मैले ल्याएको छु गीत लैबरी लैबरी बाई कृष्णा गुरुङ.
1: My choice.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha Pagal Pagal by Wandan Sherpa and Sushant Khimire and Milna Rai. Number 9 ma raheko cha Itari ko Bazaar ma by Anand Garki and Ganga Kanil. Number 8 ma raheko cha Tukra Aera Mero Maya by Milna Rai. Number 7 ma raheko cha Salala Karnali by Pramod Kharel. Number 6 ma raheko cha Apno Banai Lai Jao by Suman Sargam and Milna Rai. Number 5 ma raheko cha Ke Cha Khabar Hironi by Chakrabam and Deepika Bainbu Magar and Santosh Pariyar. Number 4 ma raheko cha Manko Kura by Pravesh Bansake and CJ Sushresan. Number 3 ma raheko cha Maya Cha Manma Cha by SD Yogi and Rishma Poon. Number 2 ma raheko cha Dhoka by Inna Johan. Okay, recap pani hamile garyo. Number 1 ko song pani reveal garne bela bhaisakeko cha ra yo week number 1 ko song bhanera raheko cha Malai Tanera Laijao by Melina Rai and Prajwal Karki. Lyrics and music raheko cha Milan Bhattarai ko. Arrange mix master gareka chan Divesh Rai le. यो गीत इन्जोय गर्नुहोला र यो गीतसँगै अब बिदा माग्ने समय पनि भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो होला सुझाव प्लिज हामीलाई दिनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. टिकटक अनि इन्स्टामा पनि हामी भेट्न सक्नुहुन्छ किप्स एफएम 90.3 मेगाहर्ज. हाम्रो आइडी रहेको छ. यति भन्दै म निजल पनि बिदा भयो. नमस्कार. ठिकै बाबाई सुन्दै गर्नुहोला किप्स एफएम 90.3 यो कम्पनी.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: Life-Changing Quotes。जीवन भनेको साइकल चलाउनु जस्तै हो। आफ्नो सन्तुलन कायम राख्नको लागि तपाईँ अघि बढिरहनु पर्छ। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: History of Rock.
3: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
2: KIPS 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok bhaka.

0: गिफ्ट्स 98.3 एफएम तपाईं सँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
4: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानीको बिल तिरिदे ल.
8: ल तिरिदे.
9: बाबु, बत्तीको बिल तिरिदे आज.
8: ल ल तिरिदे.
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिरिदे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: Kips FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Kips FM 98.3 MHz.
3: Swastha Jeevan, Sukhi Jeevan,
4: Halesi Interventional Radiology, IR Clinic, Sadhai Tapai Sangha.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधा.

0: चेकअपको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709।
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यू क्यान डान्स,
6: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: life-changing quotes. म निराश भएर मर्दिन, जीवन पूर्ण रूपले बाँचेपछि मात्र म मर्छु। यो भनाई हो विला काथरको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in Radio Naya Generation ko.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
9: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
10: Hollywood Times, every day, 11 to 12 p.m.

दाया फुलमाया को फसल कंची को छभाया मेरो गाड़ी पंचट भयो माया।

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोस्

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum. Mix, Max, at night.

0: FM 98.3 MHz 자 뜨는
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: Are you ready to turn up the volume and rock out like never before?
3: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
2: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
3: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
2: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
3: Radio station, Keeps FM 98.3 MHz.
4: Wake me up when September ends.
5: Keeps FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 MHz.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-3544
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोलादै के गुनगुनाइरहेको
8: होइन बुढीलाई डाक्टरकोमा लानुपर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising, affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा।
15: Kips 98.3 FM, your companion. Bing, bing, bing, dum, dum. Mix Max at 98.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: भैगोनि जाऊ छोडेर जानेलाई भैगोनि जाऊ तर्केर जाने
0: Keeps unplugged
1: मोडमा ल्याही
0: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: Epson M-Series printers, primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a one-year warranty or 50,000 prints.
1: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

नमस्कार श्रोतावृन्द, यहाँहरूलाई म स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। किप्स एफएम योर कम्पानियन। तपाईँको साथमा म छु युक्ता। तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुनिराख्नु भएको छ। यस कार्यक्रममा हाम्रा सम्पूर्ण सङ्गीत प्रेमी श्रोताहरूले सुन्न सक्नुहुन्छ विभिन्न गायक तथा ब्यान्डका अनप्लग्ड गीतहरू। हजुर साथीहरू, अबको एक घण्टासम्म विभिन्न गायक वा ब्यान्डहरूका अनप्लग्ड गीत सुनेर रमाउन सक्नुहुनेछ। श्रोता मित्र, अबको एक घण्टासम्म हामीलाई साथ दिनुहोला र हाम्रा मनपर्ने कलाकारहरूले उहाँहरूको मनपर्ने नेपाली, अङ्ग्रेजी तथा हिन्दी अनप्लग गीतहरू कार्यक्रममा उहाँहरूकै सुरिलो आवाजमा प्रस्तुत गर्नुहुनेछ। ओके श्रोता मित्र, आजको कार्यक्रममा पहिलो सिङ्गर हुनुहुन्छ राहुल पाण्डे र सबिन तामाङ। ओके, उहाँहरूले आफ्नो मिठो आवाजमा अनप्लग गीतहरू सुनाएर यहाँलाई इन्टरटेन गर्नुहुनेछ। तपाईँ भने इन्जोय गर्नुहोला र म चाहिँ कार्यक्रममा फेरि आउने नै छु।

0: Sir, thank you.
1: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
3: म्युजिक मज्जा म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
4: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स Keeps FM 98.3 megahertz ma. Aitabar ra mangalbar diuso 4 baje. Somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu. Tapai ki radio Keeps FM ma.
5: Swastha jeevan, sukhi jeevan. Halesi clinic, sadhai tapai sanga. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511
9: 98.1 Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् ब्याट्री शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
15: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-4235-888 98-12-35-888
16: You can dance.
17: You can sing. All you gotta do is
9: just tune in.

0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
7: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
8: किप्स एफएम 98.3 मेगाहर्ज प्रेजेन्ट्स

श्रोतावृन्द, ब्रेक पछि म युक्ता तपाईँलाई पुनः स्वागत गर्दैछु। तपाईँ अहिले ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो स्टेसन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड। अनलाइन एड्रेस हाम्रो वेबसाइट kipsfm.com मार्फत, वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ। साथी हामीलाई हाम्रो फेसबुक पेजमा यहाँले लाइक गर्न सक्नुहुन्छ र इन्स्टाग्राम पेजमा हामीलाई फलो गर्न सक्नुहुन्छ। कार्यक्रम किप्स अनप्लग्डमा तपाईँले इन्जोय गर्दै हुनुहुन्छ पपुलर सिङ्गर्स र ब्रान्डहरूका रमाइला अनप्लग्ड गीतहरू। सो मित्र, अहिले भने हामी फेरि अर्को गायकको अनप्लग्ड गानाहरू नै सुनेर रमाउनेछौ। सो नाउ लेट्स लिसन टु अनप्लग्ड सङ्ग्स फ्रम सिङ्गर लकेश कुमार शाक्य। रवाको अनप्लग्ड गीतहरूपछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु।

This is Kips 98.3 FM, your companion.

ब्रेक पछि फेरि स्वागत छ। तपाईँ अहिले किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै हुनुहुन्छ, रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। म हुँ आरजी युक्ता। वर्ल्ड वाइड अनलाइन हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com र हाम्रो पात्रो एपबाट पनि। यु क्यान अल्सो फलो आवर इन्स्टाग्राम पेज एन्ड फेसबुक पेज। कार्यक्रम किप्स अनप्लग्डमा यहाँले इन्जोय गर्दै हुनुहुन्छ विभिन्न सिङ्गर्स वा ब्यान्डहरूका डिफरेन्ट अनप्लग्ड गीतहरू। सो यो साङ्गीतिक कार्यक्रमलाई सङ्गीतमय बनाउन अब भने हामी अर्को सिङ्गरको अनप्लग्ड गीतहरू सुन्नेछौँ। सो नेक्स्ट सिङ्गर हुनुहुन्छ मिलन कडेल। सो नाउ लेट्स लिसन टु हिज मेलोडिक अनप्लग्ड।

0: ओके साथीहरू, हामीले सुनिसक्यौ गायक मिलन कडेलका अनप्लग्ड गीतहरू। सो हामीले आज यस कार्यक्रममा विभिन्न गायक कलाकारहरूका अनप्लग्ड गीतहरू सुन्यौ। उहाँहरूका सङ्ग्स यहाँलाई कस्तो लाग्यो त? आई होप तपाईँहरूलाई उहाँहरूका अनप्लग्ड सङ्ग्स सुन्नु मिठो लाग्यो होला। मलाई त निकै नै मन पर्यो। सो गाइज, अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ र साथीहरू, अर्को हप्ता म फेरि पनि आउनेछु विथ मोर अनप्लग्ड सङ्ग्स बाई डिफरेन्ट सिङ्गर्स। साथीहरू, अरू एपिसोडहरूमा पनि यहाँले मलाई साथ दिनुहुनेछ, यो मलाई विश्वास छ। श्रोता मित्र, कार्यक्रम किप्स अनप्लग्ड यहाँलाई कस्तो लाग्यो त? प्लिज हामीलाई सल्लाह सुझाव दिनुहोला। हाम्रो फेसबुक पेज वा इन्स्टाग्राम पेज सधैँ यहाँहरूको प्रतिक्रियाको पर्खाइमा रहनेछ। र त्यस्तै श्रोतावृन्द, यदि यहाँहरूको पनि ब्यान्ड छ या तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ भने तपाईँले पनि अनप्लग गीतहरू हामीलाई पठाउन सक्नुहुनेछ। त्यसको लागि हामीलाई हाम्रो फेसबुक पेज किप्स एफएम 98.3 मेगाहर्ट्ज मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। ओके, सो अन द्याट नोट गाइज, इट्स टाइम फर मी टु र्याप अप द सो। म युक्तालाई पनि आज्ञा दिनुहोला अनि सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन।
1: Life changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउने छ, तर पहिले ढोका त बनाउनुहोस्।
0: Keeps FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
0: Every Friday 12 p.m.

0: 1.3 FM.
1: Best romantic Hindi song.
2: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं.
1: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
3: History of Rock.
4: Here I am. Rock you like a hurricane.
5: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
6: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, tractor, generator lagayat इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विद ओल्ड बैटरी एक्सचेंज फैसिलिटी.
7: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू. फोन नंबर 5302678 5302678. लोकेशन को लागी गूगल करनु होस बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
8: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग.
9: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
10: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार.
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी.
9: फोन नम्बर 4910511 4910511 98511709 98511709.
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला?
12: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
11: किन ए एसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
11: वाह मैले खोजेको जस्तो रहेछ.
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01591 35 96 98 012 35 444.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
13: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा
14: दिल दीवाना बिन सजना के.
13: आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा

0: Keeps FM 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
0: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
0: Be the next big voice on Keeps FM 98.3 megahertz.
2: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 PM and Friday 8 PM.
7: Tapai Sunday Hununsa.
5: K
7: E
5: E
7: B
5: S
7: Tips
8: 98.3 FM. Your companion.
9: Just move your feet. Enjoy the dance beat.

0: 105.
1: The meter keeps 98.3 at hand.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक, सधैं तपाईंसँग.
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511 70939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
11: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 512 34 44
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे
15: तर सबै कुरा यति छिटै कसरी तिरिस
16: किनकि मसँग हाम्रो पात्र छ
17: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
16: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
14: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz

0: Life-Changing Quotes. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रु हुन्छ। यो भनाई हो अब्राहम लिंकनको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको जेनेरेसनको।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98.3 MHz।
12: Keeps FM 98.3 megahertz. RJ wanted.
13: Do you have the voice, energy, and passion to entertain people every day?
12: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
13: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
12: Be the next big voice on Keeps FM 98.3 megahertz.

0: Tips 98.3 FM, your companion, your companion, your companion.
1: Tips FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। म हुँ आरजे युक्ता। यस कार्यक्रममा हामी सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी कुनै एउटा टपिकमा कुराकानी गर्ने गर्दछौ। आजको यो एपिसोड थोरै अलग छ, किनभने आज यस कार्यक्रममा हामी अन्तर्वार्ता लिँदैछौ हलेसी पोलिक्लिनिकका रेडियोलोजी एन्ड डायग्नोस्टिक एक्सपर्ट डाक्टर कृष्ण बुढाथोकीसँग। उहाँसँग अन्तर्वार्ता लिँदै हुनुहुन्छ हाम्रो आरजे जेसिकाले। उहाँसँगको अन्तर्वार्ता अगाडि तपाईँको लागि म एउटा गीत राख्नेछु। गीतपछि हामी सुन्नेछौ डाक्टर कृष्ण बुढाथोकी र जेसिका बीचको अन्तर्वार्ता।

0: नमस्कार, कार्यक्रम ब्युटी हेल्थ लाइफस्टाइलमा स्वागत छ। म जेसिकासँग आजको यो विशेष स्वास्थ्य सम्बन्धी कुराकानीमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी कुरा गर्दैछौँ मोडर्न डायग्नोस्टिक टेक्नोलोजी इन्टरभेन्सनल रेडियोलोजी आईआर जस्तो इम्पोर्टेन्ट मेडिकल सर्भिस बारे। कृपया सुरुदेखि अन्तिमसम्म हाम्रो साथ दिनुहोला, यो कुराकानी तपाईँहरूको लागि एकदमै उपयोगी हुनेछ। आज हामीसँग हुनुहुन्छ हलेसी पोलिक्लिनिकका अनुभवी रेडियोलोजी तथा डायग्नोस्टिक एक्सपर्ट डाक्टर कृष्ण बुढाथोकी। डाक्टरलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद म्याम।
0: हजुर डाक्टर, सुरुमा त हाम्रो श्रोताहरूलाई सजिलो भाषामा बुझाइदिनुहोस् न, आईआर भनेको के हो भनेर।
1: इन्टरभेन्सनल रेडियोलोजी आधुनिक चिकित्साको एउटा विशेष विधि हो जसमा एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआई को सहायताले शरीरभित्रको समस्या पहिचान गरी सानो पालबाट उपचार गरिन्छ। यसमा ठूलो चिरफार, टाँका लाउनु पर्दैन र टाँका नलाइकन धेरै रोगहरूको सफल उपचार सम्भव हुन्छ।
0: हजुर, यो टेक्निकबाट चाहिँ कुन कुन डिजिजहरू चाहिँ ट्रिट गर्न सकिन्छ त?
1: धेरै रोगमा यसको प्रयोग हुन्छ, जस्तै कलेजोको क्यान्सरको केही उपचारहरू, अत्याधिक रक्तचाप रोक्नको लागि यसले महत्वपूर्ण भूमिका खेल्छ, गर्भाशयको फाइब्रोइड, भेरिकोज भेन्स नसाहरू जुन फुल्ने हुन्छ खुट्टामा, रक्तनली बन्द वा साँगुरेको अवस्थामा हामीले त्यसलाई खोल्न सक्छौँ, मृगौला वा पित्त थैलीको नलीमा अवरोध हुँदा त्यसलाई हामीले सफल उपचार गर्न सक्छौँ, शरीरमा जमेको पिप, रगत या अन्य कुनै समस्याहरू छ भने त्यसलाई पनि निराकरण गर्न सकिन्छ, त्यस्तै शरीरमा भएको कुनै पनि गाँठागोटीहरू, ट्युमरहरू, क्यान्सरहरू छ भने त्यसको सफल बायोप्सी गरेर हामीले रोग पत्ता लगाउन सक्छौँ, र मृगौलाका पीडितहरू हुन्छन् जसको चाहिँ डायलाइसिसको लागि बनाइएको फिस्टुलाहरू हुन्छ, त्यसको ब्लकेजहरू भयो अथवा त्यसमा केही समस्या आयो भने त्यसलाई पनि यसले सफल रूपमा खोल्न सकिन्छ।
0: हजुर, हामीले कुन कुन रोगहरूलाई ट्रिट गर्छ भन्ने कुरा त सुनिसक्यौँ, अब भने यसको सक्सेस रेट चाहिँ कस्तो छ त डाक्टर, यो कुरा भनिदिनुहोस् न एकचोटि।
1: यो एकदमै न्यून आक्रामक पद्धति हो र यो यसमा चाहिँ सक्सेस रेट भनेको 99% सफलै हुन्छ यसमा गरेको प्रोसिजरहरूमा। कहिले काहीँ सामान्य कम्प्लिकेसनहरू आउन सक्छ तर यो इन्टरभेन्सनल रेडियोलोजिस्टद्वारा सफल रूपमा म्यानेज गर्न सकिन्छ।
0: हजुर डाक्टर साहब, अब सक्सेस रेट पनि 99% छ भनेपछि त इफेक्टिभनेस पनि उत्तिको नै राम्रो नै छ होला। आईआर के हो भन्ने कुरा त हामीले बुझि नै हाल्यौँ, अब डाक्टर साहब यो प्रोसिजर चाहिँ कस्तो वेमा हुन्छ भन्ने कुरा चाहिँ अलिकति सिम्पल वेमा बुझाइदिनुहोस् न।
1: यो प्रोसिजर गर्नको लागि अब हामीले कुनै पनि बिरामीहरूको जस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटी, एमआरआईहरू गरेर कुनै पनि रोगहरू पत्ता लगाएको हुन्छ र बिरामीको समस्या हामीले थाहा पाइसकेको हुन्छ, त्यसपछि यो यसको एक्सपर्ट भनेको इन्टरभेन्सन रेडियोलोजिस्ट हुन्छन्, उहाँहरूलाई चाहिँ यो कन्सल्टेसन भनेर आएको हुन्छ यो रोगको लागि उपचार गर्ने भनेर, र यसमा बेसिकली सबै प्रोसिजर आइआरमा भनेको बेसिकली भनेको चाहिँ यो चाहिँ एउटा न्यून आक्रामक भएको कारणले गर्दा यसमा चाहिँ प्राय लोकल एनेस्थेसियामै जुन ठाउँमा चाहिँ हामीले सानो एउटा नदुख्ने सुई दिएर त्यस ठाउँमा लट्याएर त्यहाँबाट हामीले सानो एउटा पुवाल जस्तो बनाएर त्यहाँबाट हामीले तार अथवा कुनै बायोप्सी गर्नु पर्यो भने त्यहाँ निडलहरू पठाएर त्यहाँ सफल उपचार गर्न सकिन्छ। जस्तै अहिले जुन थाइरोइडमा भएको गाँठागुठीहरू छ भने त्यसको लागि चाहिँ हामीले माइक्रोवेभ एब्लेसन भन्ने छ, त्यसमा चाहिँ हामीले बिना जुन कस्मेटिकले पनि नराम्रो देखिरहेको हुन्छ त्यसलाई चाहिँ सानो निडल राखेर हामीले त्यहाँको ट्युमरहरूलाई हामीले बन्ड गर्न सक्छौँ र सफल उपचार गर्न सकिन्छ। यसमा युजली प्राय यसको प्रोसिजरमा चाहिँ जेनरल एनेस्थेसिया जुन दिन्छ ठुल्ठुलो अपरेसनहरू गर्दाखेरि उपचार गर्ने त्यस्तो यसमा पर्दैन, तर कहिलेकाहीँ चाहिँ जुन बिरामीहरूको अवस्था त्यस्तो अप्ठ्यारो छ भने उहाँहरूलाई चाहिँ उहाँहरू टोलरेट गर्नुहुन्न, चलिराख्नुहुन्छ भने कहिलेकाहीँ लोकल सेडेसन, आई इन्ट्राभेनस सेडेसन हामीले दिनुपर्ने हुनसक्छ, या अब पिटिपिटी गर्दाखेरि धेरै नै चल्ने त्यो सेडेसनले पनि कम भएन भने कहिलेकाहीँ जेनरल एनेस्थेसिया पनि दिनुपर्ने हुनसक्छ, तर यो चाहिँ एकदम 1-2% मात्रै हुन्छ। तर प्रायको रूपमा हामीले धेरै प्रोसिजरहरू हामी लोकल एनेस्थेसियामै गर्छौँ, इभन फाइब्रोइडदेखि लिएर ट्युमर क्यान्सरसम्म पनि लोकल एनेस्थेसियामा अथवा रिजनल ब्लकमा हामीले गर्न सक्छौँ, तर कोही कोही बिरामीहरू चल्ने भयो बिरामीको सजिलोको लागि कहिलेकाहीँ स्पाइनल एनेस्थेसिया दिएर जस्तै भेरिकोजहरू पनि गर्न मिल्छ, अथवा खुट्टाको ट्युमरहरूमा केही समस्याहरू छ भने बायोप्सी गर्नु पर्यो भने त्यो गर्न मिल्छ, र बच्चाहरूमा पनि यो कहिलेकाहीँ सेडेसनहरूको महत्त्वपूर्ण भूमिका हुन्छ किनभने बच्चाहरूलाई सुईहरू देखेपछि अथवा डक्टरसँग डराउने कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति सेडेट गरेर कुल कम्फर्टेबल बनाएर सजिलोसँग प्रोसिजर गर्न सकिन्छ। हजुर एक्ज्याक्टली।
0: आइआर गर्नको लागि चाहिँ नेपालमा मान्छेहरू चाहिँ अहिले भर्खर आएको टेक्नोलोजी पनि भयो, कतिको चाहिँ एक्सेप्ट गर्नुहुन्छ नेपालीहरूले चाहिँ?
1: अब यसमा चाहिँ विशेष गरी हाम्रो नेपालमा भर्खर भर्खर यो सुरु भएको छ, यसको खास राम्रोसँग विकास भइसकेको छैन इन्टरभेन्सन रेडियोलोजी सेवा, र धेरै चिकित्सक साथीहरूलाई पनि यसप्रति त्यति ज्ञान नभएको र इन्टरभेन्सन रेडियोलोजी के सेवाहरू दिन सक्छ भन्ने कुरा ज्ञान नभएको कारणले बिरामी सही बिरामीहरू सही चिकित्सकको ठाउँमा नपुगेको कारणले सही उपचारहरू पाउनबाट वञ्चित हुनु परेको छ। तर हजुरहरूको जस्तै यस्तै एफएमबाट अथवा कुनै सामाजिक सञ्जालबाट यस्तो सन्देशहरू जुन इन्टरभेन्सन रेडियोलोजीले दिने सेवाहरूको बारेमा जनताहरूलाई जानकारी भयो अथवा हाम्रो जुन नेपाली जनताहरू सबैले यसको बारेमा ज्ञान भयो भने निश्चय नै इन्टरभेन्सन रेडियोलोजीको एउटा ठुलो स्कोप छ, जसले चाहिँ ठुल्ठुलो चिरफारहरू नगरिकन सजिलै बिहानै आएर सेम डे प्रोसिजर हो, बिहान आएर भर्ना हुने र त्यही दिन घर फर्किन सकिन्छ र यसमा कुनै पनि लामो समय अस्पताल बस्नु पर्दैन र ब्लिडिङदेखि लिएर कुनै पनि ठुल्ठुलो जुन सर्जरीमा गर्ने कम्प्लिकेसनहरू हुन्छ त्यसको कम्प्लिकेसनको रेट चाहिँ एकदम न्यून भएको कारणले यो एकदमै आकर्षित अहिलेको मोडर्न टेक्नोलोजीसँगको सहकार्यमा एकदम राम्रो उपचारको सफल प्रवृत्ति भएको कारणले गर्दा यो बारेमा चाहिँ सम्पूर्ण नेपाली जनताहरूले यस बारेमा जान्नुभयो भने आफ्नो रोगको सही उपचार सही चिकित्सकहरूबाट गरेर स्वास्थ्य लाभ लिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: हजुर, कम्प्लिकेसन्सहरू त थोरै छ भन्ने कुरा डाक्टर साहबले गरि नै हाल्नुभयो, तर कुनै न कुनै साइड इफेक्ट्सहरू चाहिँ कतिको चाहिँ छ यो प्रोसिजरमा चाहिँ?
1: अब यसमा त्यस्तो साइड इफेक्ट्स भन्ने खासै हुँदैन, अब यो यसको मिनिमल त कुनै पनि प्रोसिजर अब अपरेसनहरू गर्दा साइड इफेक्ट्स भइ नै हाल्छ, तर यसमा हुने भनेको एकदम सामान्य खालको जस्तै किनभने यसमा त अब अलिकति मिनिमल इमेज भएको कारणले गर्दाखेरि त्यहाँ पङ्क्चरहरू गरे हुन्छ, कहिलेकाहीँ त्यो रगतको नसाहरू फुटेर अथवा त्यहाँनिर रगतहरू जम्न सक्छ, थोरै ब्लिडिङ हुनसक्छ, कहिलेकाहीँ दुखाइ हुनसक्छ, किनभने प्रोसिजर जस्तै इन्टरभेन्सनमा हामीले जुन इम्बोलाइजेसनहरू गर्छौँ जुन बन्दहरू गर्छौँ रगतको नसाहरू अथवा जुन ट्युमरलाई स्रिङ्क गर्न गरेको हुन्छ अथवा माइक्रोएब्लेसन गरेर ट्युमरहरूलाई स्रिङ्क गराएको हुन्छ त्यतिखेर त्यो केमिकल रियाक्सनहरू भएर अलिकति दुखाइहरू हुने कहिलेकाहीँ इन्फेक्सनहरू हुनसक्नेछ, तर त्यो एकदम सामान्य हुन्छ, त्यो चाहिँ कन्ट्रोलेबल छ, जस्तै एन्टिबायोटिकहरू दियो भने त्यो आफै निर्मूल हुन्छ, र अरू सानसानो दुखाइहरू छ भने त्यसलाई हामीले माइल्ड एनाल्जेसिक्सहरू दिएर अथवा पेनकिलरहरू दिएर पनि हामीले त्यसलाई एक दुई दिनमै ठिक गर्न सक्छौँ।
0: हजुर, आइआर गर्न आउनुभएको मान्छेहरूमा चाहिँ हजुरले फिल गरेको अनुसार चाहिँ कतिको डर महसुस गर्नुहुन्छ नेपालको कन्टेक्स्टमा चाहिँ कुरा गर्दा?
1: सुरुमा यो प्रवृत्तिको बारेमा धेरै ज्ञान छैन र के हो कस्तो हो भनेर उहाँहरूलाई एकदम कौतुलता हुन्छ, तर बिस्तारै उहाँहरूले उपचार गरेर गइसकेपछि एकदम मैले उहाँहरूमा चाहिँ एकदम मुस्कानसहितको एकदम एकदम खुसी भएको र एकदम न्यून आक्रमण भएर चाँडै नै ठिक भएको चाँडै नै निको भएको र चाँडै घर फर्कि पर्ने जस्तो वातावरण देखिएको हुँदा उहाँहरू एकदम खुसी नै भएको देख्छु। सुरुमा चाहिँ अलिकति ज्ञानको अभावले गर्दाखेरि अलिकति उहाँहरूलाई के हो कस्तो हो भन्ने जस्तो फिल भएको हुन्छ, तर उहाँहरूले उपचार लिइसकेपछि सधैँ सबैजना सन्तुष्टै भएको मैले महसुस गरेको छु।
0: सक्सेस रेट पनि त्यही अनुसारको आई छ नै भन्नुभयो। हजुर डाक्टर साहब, यो प्रोसिजर बारे चाहिँ अहिलेको टाइममा नेपालमा कति जतिको अवेरनेस चाहिँ रहेको छ अहिलेको टाइममा चाहिँ?
1: अवेरनेस एकदम न्यून कम छ, मैले अघि नै भनिहालेँ कि हाम्रो चिकित्सक साथीहरूमा पनि अलिअलि सेन्सिटिजन्स भइसकेकै छ, विशेष गरी एक्सपर्टहरूमा, तर मेडिकल अफिसरदेखि लिएर नर्सिङदेखि लिएर हाम्रो टोटल हेल्थ केयर सिस्टम सबैलाई यो जानकारी हुन्छ र सरकारले पनि यस बेलामा जान्नु पर्यो, र किनभने सरकारी अस्पतालहरूमा पनि इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू अहिले देखिएको छैन, एटलिस्ट नेपाल सरकारको ठुल्ठुलो टर्सरी हस्पिटलहरू धेरै छन्, क्यान्सर अस्पतालदेखि लिएर वीर अस्पताल टिचिङ जस्तो हस्पिटलहरूमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू बढाइनुपर्छ, र अरू जिल्ला अस्पतालका अरू ठुल्ठुलो अस्पतालहरू छन् ए लेभलको हस्पिटलहरू जुन फर्स्ट क्लास हस्पिटल अथवा 100 बेड भन्दा माथिको हस्पिटलमा एटलिस्ट इन्टरभेन्सन रेडियोलोजीको हामीले एक्सपर्टहरूलाई ट्रेन गरेर अथवा त्यहाँ हामीले दरबन्दी राख्यो भने निश्चय नै नेपाली जनताहरूले चाहिँ यो सेवाको चाहिँ एकदम उचित पाउने थिए, सेवा पाउँ स्वास्थ्य पाएर स्वस्थ हुन पाउने थिए भन्ने मलाई विश्वास छ।
0: हजुर, त्यसको बारेमा पनि हामीले कुरा गरि नै हाल्यौँ, तर यो टेक्निक चाहिँ हजुरले भने अनुसार भर्खर नयाँ नयाँ आइरहेको पनि हो, नेपालमा त्यतिको अवेरनेस पनि देखेको छैन भन्ने कुरा डाक्टर साहबले गर्नुभयो, तर ट्रेडिसनल सर्जिकल वेमा जसरी हामीले पहिला ट्रेडिसनल वेमा गरिन्थ्यो सर्जरी नै गरेर यसमा मिनिमल सर्जरी हुन्छ भन्ने कुरा पनि हामीलाई थाहा छ, डिफ्रेन्स चाहिँ के होला ट्रेडिसनल टेक्निक र अहिलेको यो आइआरमा चाहिँ?
1: ट्रेडिसनल चाहिँ हामीले ठुलो अब चिर्नु पर्थ्यो, घाउ ठुलो हुन्थ्यो, त्यसपछि टाँका लाउनु पर्थ्यो, अब यसमा चाहिँ घाउ पनि हुँदैन, सानो पुवालबाट गर्ने हो, सानो पुवालबाट गरे चाहिँ त्यो घाउ पनि छिटो ठिक हुन्छ, ब्लिडिङ कम हुन्छ, बिरामीलाई पनि छिटो निको हुन्छ, दुखाइ पनि एकदम कम हुन्छ, बिरामीलाई अन्य औषधिहरू अहिले भनिहाले एनेस्थेसियाको जेनरल एनेस्थेसिया दिनु भएन, बिरामीलाई सहज मसिन्छ, जस्तै हामीले कुनै पनि उपचार गर्यो भने आज गर्यो भने भोलि त उहाँ घर गइ नै हाल्नुहुन्छ, पर्सिदेखि आफ्नो दैनिक कार्यमा पनि उहाँ सहभागी हुन सक्नुहुन्छ, भनेपछि यति यसको ब्युटी नै यही हो कि यसको सौन्दर्य यही नै छ कि बिरामी छिटो निको हुने एकदम तर कम जोखिमबाट हुने.
0: त्यही अहिलेको टाइममा हेर्दा पनि मान्छेहरू त्यत्तिकै बिजी भएर पनि टाइम चाँडै नै लाग्छ. हजुरहरूले एक दिनमा नै भइहाल्छ भन्नुभयो, तर यो टेक्निकको ड्युरेसन चाहिँ कति जति टाइम लाग्छ?
1: यो त अब त्यही त छोटो छिटो गर्ने हो त्यसबाट. यसमा चाहिँ हाम्रो आधी घन्टादेखि एक घन्टा कहिले काहीँसम्म दुई घन्टा पनि लाग्न सक्छ त्यो प्रोसिजर सबै मिलाउनलाई. तर प्रोसिजर टाइम युजली इन्टरभेन्सनको आधी घन्टादेखि एक घन्टामा सबै प्राय प्रोसिजरहरू कम्प्लिट भइसकेको हुन्छ.
0: सबै प्राय चाहिँ एक घन्टा जति नै लाग्छ.
1: यसबाट दिने सेवाहरू जुन भनियो नि हामीले, ट्युमरको एब्लेसन, माइक्रो एब्लेसन, जस्तै ब्रेस्टमा छ गाँठागुटीहरू छ, ट्युमर क्यान्सरहरू छ भने त्यसलाई पनि हामीले उपचार गर्न सकिन्छ माइक्रोवेभ गरेर, अथवा बायोप्सीहरू गर्नु पर्यो भने आधी घन्टा पन्ध्र मिनटमा पनि सकिन्छ.
0: हजुर, कसैलाई अरू रोग लागेको जस्तै एज अनुसारले चाहिँ यो कुरामा त्यस्तो असर चाहिँ पार्दैन.
1: एज भएको जस्तै एकदम हाई लेभलको एजहरूमा झन् यो प्रभावकारी किन भयो भने चाहिँ जस्तै 80 वर्षको मान्छेलाई त ठुलो अपरेसन गर्नु भन्दाखेरि सानो पुवाल गरेर जोखिम त न्यून नै भयो, ब्लिडिङ कम भयो, उहाँहरूको लागि पनि यो बेस्ट हुन्छ. त्यो ठुल्ठुलो अपरेसन गर्नुभन्दा सानो यो चाहिँ मुटुमा जुन हामीले एन्जियोप्लास्टीहरू गर्छौँ नि त्यस्तै खालको प्रवृत्तिको इन्टरभास्कुलर गर्नेमा, अब अरू पर्क्युटानियस गर्ने अथवा जुन बाहिरबाट गरिने उपचारहरू पनि त्यति जोखिम चाहिँ यसमा एकदम न्यून नै हुन्छ. त्यही भएर यसको सौन्दर्य नै यही छ. र अहिले धेरै हामीले वृद्ध देखि लिएर बच्चादेखि लिएर सबैमा यो उपचारहरू लागू, यो इन्टरभेन्सन रेडियोलोजीबाट सेवा दिन मिल्ने खालको उपचारहरू चाहिँ हामीले हेरेर उपचार गर्न सक्छौँ र बिरामीलाई ठिक गर्न सक्छौँ.
0: हजुर, यो उपचार चाहिँ सबै बिरामीहरूलाई गर्न मिल्छ कि केही क्राइटेरिया छ यो भएकोलाई चाहिँ गर्न नमिल्ने, कि यस्तो केही प्रोसिडरहरू अलिकति डिफ्रेन्ट वेमा गर्ने भन्ने केही अब्लिगेसन्सहरू त्यस्तो चाहिँ केही छ कि?
1: यो त बिरामीको रोगको प्रवृत्ति हेरेर हुन्छ. जस्तै अब यसले भनिहाल्यो नि अब यो इन्टरभेन्सनमा एउटा भास्कुलर भयो, भास्कुलरमा नसाको सम्बन्धीहरू भयो भने नसाहरू बन्द छ, बन्द नसालाई खोल्ने हो.
0: हजुर,
1: जस्तै वायर, क्याथेटर, गाइड वायर, बलुन हरू लगाएर हामीले त्यसलाई प्लास्टिक गर्ने अथवा स्टेन्टहरू हालेर खोलिदिने हुन्छ. कहिलेकाहीँ नसाहरू त्यसै फुलिराखेको हुन्छ, त्यसलाई बन्द गर्नु पऱ्यो भने त्यहाँ पनि कोइल गर्ने, अथवा त्यसलाई चाहिँ हामीले त्यो सिथहरू, लङ सिथहरू जुन हामीले लगाएर चाहिँ कभर्ड स्टेन्ट ग्राफ्टहरू राखेर पनि त्यो बन्द गर्, एनुरिजमहरू छ भने त्यो बाहिरको लागि जुन जोखिम भएको चिजहरूलाई बन्द गर्न मिल्छ. त्यस्तै ट्युमर क्यान्सरहरूलाई पनि अब जलाइदिने, नचाहिने आवश्यक रोगहरू छ भने त्यसलाई सानो एउटा निडलबाट जलाइदिने मिल्छ, जुन माइक्रोवेभ एब्लेसनबाट भनिहाल्यो अहिलेको ब्युटी. अरू भेरिकोस, थाइरोइडहरू मिनिमल भयो, त्यस्तै नि छ बायोप्सीदेखि लिएर जुन रोगहरू पत्ता लगाउँछ भित्रभित्र चाहिँ गएको कुराहरूलाई अब चिरेर काटेर निकालेर बायोप्सी गर्नु भन्दा सानो एउटा निडल राखेर, सानो एउटा निडल जत्रो सुई जस्तो राखेर हामीले त्यसलाई त्यहाँको मासुको टुक्रा अथवा त्यहाँबाट पानी ल्याएर जाँचेर त्यो चाहिँ क्यान्सर हो कि ट्युमर हो कि टिबी हो कि के रोग हो अथवा इन्फेक्सन मात्रै हो त्यो सामान्य पत्ता लगाउन सक्यो र बिरामीको सही उपचार हुने भयो. ठुल्ठुलो अपरेसनमा नगइकन सानो उपचारबाटै ठिक हुने भयो, बिरामीले औषधि खाएर पनि ठिक हुन्छ. त्यो हिसाबले गर्दाखेरि यो इन्टरभेन्सन रेडियोलोजीको बारेमा जान्नुपर्छ सबै चिकित्सकदेखि लिएर सम्पूर्ण नेपाली जनताहरूले जान्नुभयो भने यसको बारेमा उहाँहरूलाई आवश्यकता अनुसारले आफूलाई चाहिने अनुसारले उपचार लिएर आफूले स्वास्थ्य लाभ लिन सक्नुहुन्छ.
0: हजुर, अब भने समय भएको छ हाम्रो कार्यक्रममा एउटा छोटो कमर्सियल ब्रेकको. ब्रेकपछि म जेसिका यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुने नै छु. टिल देन स्टेसन भने चेन्ज नगर्नुहोला. हाम्रो स्टेसन रहेको छ किप्स एफएम 98.3 MHz. Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
2: Every Monday 5 PM and Friday 8 PM.
3: Keeps FM 98.3 MHz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 MHz.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू।
7: Three in one.
8: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: Radio station that keeps you cool, keeps you alive and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
9: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.
10: अल राइट, यहाँलाई छोटो ब्रेक पछि फेरि पनि स्वागत छ यस कार्यक्रममा। हामी डाक्टर कृष्ण बुढाथोकीसँग आईआर रिलेटेड कुराहरू गरिरहेका छौँ र यो कुराकानीमा तपाईँलाई एकदमै युजफुल हुनेछ भन्ने कुरा मैले विश्वास गरेको छु। डाक्टर साहब, ब्रेक अगाडि चाहिँ हामीले ट्रेडिसनल सर्जरी र आईआरसँगको डिफ्रेन्सहरूको कुरा गरेका थियौँ, तर डिफ्रेन्सको कुरा त गऱ्यो, तर अहिलेको आईआर चाहिँ कसरी अझै इफेक्टिभ र बेटर छ भन्ने कुरा चाहिँ हाम्रो श्रोता मित्रहरूलाई अलिकति बुझाइदिनुहोस् न।
11: इन्टरभेन्सन लेडली भनेको एकदम न्यून आक्रामक भयो, त्यो न्यून आक्रामक भएको कारणले गर्दाखेरि यसमा चाहिँ ठुल्ठुलो अपरेसन जस्तो जटिलताहरू आउँदैन। यसमा चाहिँ हामीले चाहिँ सानो, जस्तै सानो पिनहोलबाट, सानो सुईबाट हामीले यसको उपचार गर्न सक्यौँ र लोकल एनेस्थेसिया भनिहाल्यो अघि नै। लोकल एनेस्थेसिया दिँदाखेरि चाहिँ अब ठुल्ठुलो एनेस्थेसियाहरू चाहिएन र बिरामीलाई चाहिँ अहिले गऱ्यो भने आधी घन्टाभित्रमा त्यो पेनहरू पनि केही हुँदैन, प्रोसिजर गर्दा पनि सजिलो भयो र त्यही दिन हामीले 2-4 घन्टा राखेर हामीले त्यही दिन पनि डिस्चार्ज गर्न सकिन्छ सानो प्रोसिजरहरूमा। त्यो हिसाबले गर्दाखेरि अनि यसले चाहिँ सबै कुनै पनि उमेरको मानिसलाई चाहिँ सजिलो हुने भयो उपचार गर्नलाई। कम्प्लिकेसन रेट एकदम न्यून छ र यो ट्रेन मान्छेहरूले, जुन इन्टरभेन्सन रेडियोलोजीमै ट्रेन गरेको मान्छेले उपचार दिँदाखेरि चाहिँ यसको जुन सक्सेस रेट एकदम हाई छ र उपचारमा पनि एकदम सफलता हुन्छ, एकदम कम लाग्छ।
10: ट्रेडिसनलमा चाहिँ ड्युरेसन चाहिँ कतिको चाहिँ लाग्थ्यो डाक्टर साहब त्यसको कुरा?
11: जस्तै एउटा अब कुनै पनि भित्रको ट्युमरहरूलाई हामीले, जस्तै लिभरमा एउटा ट्युमर छ है, लिभरमा ट्युमर छ र त्यो ट्युमरलाई चाहिँ हामीले चाहिँ अब त्यसलाई निकाल्नु पर्यो, काट्नु पर्यो, त्यो ठुलो अपरेसन हुन्छ कि लिभरको एकदम अपरेसन भनेको एकदम जटिल हुन्छ। कहिलेकाहीँ त्यो अपरेसन गर्दा गर्दा बिरामी त्यो डेथ पनि हुनसक्छ, त्यो आफ्नै एनेस्थेसियाको कम्प्लिकेसन, एनेस्थेसियाको छुट्टै कम्प्लिकेसन छ, त्यो लगायत बिरामीको आफ्नो जस्तो प्रेसर, सुगरहरूको अरूले पनि असर गरिरहेको हुन्छ, घाउ ठुलो हुने भयो, बाहिर मात्रै छाला मात्रै काट्ने, मासु पनि काट्नु पर्यो, बोसो काट्नु पर्यो, त्यसपछि भित्रको पेरिटोनियम काट्नु पर्यो, कलेजै काट्नु पर्यो, कलेजो काटेर ट्युमरसम्म काट्दाखेरि त धेरै ठाउँमा काट्दै
10: काट्दैन,
11: त 2-3 घन्टा 4 घन्टैसम्म लाग्छ। अनि बिरामीलाई पनि डिस्चार्ज गर्न पनि 3-4 दिनसम्म हस्पिटल राख्नुपर्छ, कहिले काहीँ त्यही कम्प्लिकेसनले गर्दा 9-10 दिनसम्म पनि बस्नुपर्छ। तर इन्टरभेन्सनमा सानो एउटा पिन हामीले ब्लड ड्र गरे जस्तै हेरेर, इमेज गाइडेड हेरेर, अल्ट्रासाउन्ड, सिटी, फ्लोरोस्कोपी हेरेर हामीले नसाबाट जानु पर्ने, नसाबाट जाने, बाहिरबाट पर्क्युटानिस छालैबाट छेडेर जाने, छालैबाट जाने, जलाइदिनु पर्नेलाई जलाइदिने, यदि होइन केमोथेरापीहरू दिनु पर्यो भने डाइरेक्ट हामीले इन्ट्राभास्कुलरै दिएर पनि अब हेपाटिक आर्ट्रीबाट सप्लाई हुन्छ, त्यही हेपाटिक आर्ट्रीकै ब्रान्चबाट माइक्रोक्याथेटर गरेर सानो पेरिफेरीसम्म गएर त्यहाँ हामीले ट्युमरलाई बन्द गर्न मिल्छ। कहिले काहीँ कम्बिनेसन ट्रिटमेन्ट पनि गर्न मिल्छ, जस्तै बाहिरबाट क्याथेटरबाट पनि गर्ने, अनि यताभित्रबाट ऊ पनि जलाइदिन पनि मिल्यो, भित्र लगेर निडल दुइटै भयो भने चाहिँ त इफेक्टिभ भयो, एकैछिनमा भयो, आधी घन्टामा भयो, 4 घन्टा छ घन्टा लाग्ने ट्रिटमेन्ट आधी घन्टा भयो, आज गऱ्यो, भरे बेलुका अथवा भोलि बिरामी डिस्चार्ज हुनुहुन्छ।
10: उहाँलाई
11: उहाँलाई इन्टरभेन्सन पनि धेरै भएन, मिनिमल इन्टरभेन्सनमा र म्याक्सिमम रिजल्ट आयो, आउटकम राम्रो हुन्छ,
10: आउटकम पनि राम्रो हुने भयो, इफेक्टिभनेस पनि त्यही अनुसारले। हजुर, अघि हामीले चाहिँ अवेरनेसको कुरा पनि गरेको थियो, नेपालमा अलिकति अवेरनेसको कुरामा चाहिँ अलिकति न्यून नै छौँ हामी भनेर श्रोता मित्रहरूले पनि बुझ्न चाहनुहुन्छ होला, नेपालमा चाहिँ आइआर ट्रिटमेन्टले चाहिँ कस्तो चेन्ज ल्याएको छ त अहिलेको यस बेलामा चाहिँ?
11: अहिले अब हाम्रो युवा साथीहरू डाक्टर साहबहरू ले चाहिँ यसमा ट्रेनिङहरू गरेर आउनु भएको छ, न्युरो इन्टरभेन्सनमा हामीले अब जस्तै भनिहाले कोइलिङदेखि लिएर एन्ड्रिजमकोदेखि लिएर जस्तै ब्लिडहरू हुँदा पनि त्यसलाई सफल म्यानेजहरू गरिराख्नु भएको छ, कुनै ठाउँमा बन्द नसाहरू बन्द छ भने त्यसलाई खोलिदिने इन्फेक्सनहरू भएको त्यसलाई पनि राम्रो सेवाहरू दिइराख्नु भएको छ। त्यही भएर हाम्रो अब इन्टरभेन्सन रेडियोलोजीका साथीहरूले चाहिँ अहिले चाहिँ नेपालमा चाहिँ न्यून आक्रामक शैलीबाट चाहिँ धेरै रोगहरूको सफल उपचार गरिराख्नु भएको छ। तर हामीसँग इन्टरभेन्सन रेडियोलोजी एकदम कम हुनुहुन्छ, न औँलामा मात्रै गिने 20-30 जति हुनुहुन्छ नेपालभरि,
10: र
11: अझ थप रेडियोलोजी डक्टरहरू चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा चाहिँ ट्रेनिङ गरेर आएर यो यो प्रविधिलाई चाहिँ अँगालेर हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ यो सेवा दिनुभयो भने यसले साँच्चै नै कोल्टो फेर्नेछ हाम्रो स्वास्थ्य सेवामा, र एउटा यो भविष्यको सफल उपचारको एउटा भविष्य नै इन्टरभेन्सन रेडियोलोजी सेवा हो भनेर मैले बुझेको छु।
10: हजुर, अब इन्टरनेसनली

0: जस्तै अरू बाहिरको कन्ट्रीहरू जस्तै युएसए इन्डियाहरूसँग कम्पेयर गर्दा चाहिँ नेपालको चाहिँ यो सेक्टरमा कुन स्पिडमा चाहिँ डेभलपमेन्ट चाहिँ भइरहेको छ हरूले भन्नुभयो, अहिले मान्छेहरूले अझै पढ्न खोज्दै हुनुहुन्छ, उत्सुक हुनुहुन्छ भनेर, स्पिड चाहिँ कुन लेभलमा चाहिँ हामी नेपाल एज अ देश नै अगाडि बढिरहेका छौँ त?
1: अहिले चाहिँ अब अहिले सबै यो सोसियल मिडियादेखि लिएर सबै कुराहरूले गर्दाखेरि जानकारी धेरै भएको छ, धेरै मान्छेहरूको चाहिँ अहिले ऱ्यापो कम्युनिकेसन पनि वर्ल्ड लेभल कन्फरेन्सहरू जुन भइरहेको हुन्छ त्यसबाट चाहिँ यो सबैको हाम्रो चिकित्सक साथीहरूले पनि यसबारे बुझिराख्नु भएको छ र उहाँहरूले चाहिँ त्यो कुराहरू चाहिँ नेपालमा ल्याउन इच्छुक पनि भइराख्नु भएको छ। उहाँ आफै पनि ट्रेनिङमा जाने इन्टरभेन्सन रेडियोलोजीको आफ्नो देशबाट बाहिर गएर, किन नेपालमा त्यस्तो राम्रोसँग हामीले ट्रेनिङहरू दिन सकिरहेको छैन, मान्छे नै लिमिटेड छौँ, त्यसमा पनि एक दुई ठाउँमा भर्खर सुरु हुन लागेको छ, भइरहेको पनि छ, टिचिङमा भइरहेको छ। अब त्यो हिसाबले गर्दा बिस्तारै हामी डेभलप त गरिरहेका छौँ, तर मलाई विश्वास छ अबको 10-15 वर्षमा हामी चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा एउटा फड्को नै मार्नेछौँ।
0: हजुर, अनि पोजिटिभ चेन्ज पनि त्यही अनुसारले कतिको चाहिँ ल्याएको छ त यसले चाहिँ?
1: अब जति अहिले आएको साथीहरूले जुन सेवाहरू दिइराख्नु भएको छ त्यसले चाहिँ एउटा राम्रो सन्देश दिइरहेको छ, बिरामीहरू सन्तुष्ट हुनुहुन्छ, एकजना सन्तुष्ट उहाँले अर्कोलाई भनिराख्नु भएको छ, त्यस्तै चिकित्सक साथीहरू जसले हामीलाई पठाउनुहुन्छ बिरामीहरू उपचार गर्नको लागि, यो चाहिँ मिनिमम उहाँहरूले पनि बुझेर त्यो ठुल्ठुलो अपरेसन किन गर्ने, बरु इन्टरभेन्सन रेडियोलोजीले हामीले रेफर गर्यो भने उहाँले सजिलै गरिदिनुहुन्छ, हाम्रो काम पनि सजिलो भयो, बिरामीलाई पनि रिस्क कम भयो भनेर त्यसरी आउँदाखेरि चाहिँ बिरामीहरूले पनि राम्रो उपचार पाउने र क्रेडिट पनि हाम्रो फिजिसियनहरूलाई पनि गइरहेको छ, किनभने उहाँले राम्रो डक्टरलाई रेफर गरिदिइराख्नु छ र त्यहाँबाट चाहिँ ट्रिटमेन्ट राम्रो भइरहेको छ र बिरामीले एट द एन्ड अफ द डे बिरामीले आफ्नो सक्सेसफुल राम्रो ट्रिटमेन्ट पाइराख्नु भएको छ। त्यो हिसाबले गर्दाखेरि अलिकति मोटिभेसन पनि भइरहेको छ, यो हिसाबले कोर्डिनेसन हुँदै गयो भने हामी एकअर्कामा यसरी एकाबद्ध हुँदै गयो भने निश्चय नै राम्रो नै हुनेछ।
0: हजुर, हजुरले डक्टर साहबले कुरा गरिहाल्नु भयो कि एजुकेसन र ट्रेनिङको कुरामा चाहिँ अलि पछाडि नै भयो नेपाल, तर नेपालमा यो फेसिलिटी चाहिँ कुन कुन हस्पिटलमा एभाइलेबल छ र लिमिटेड सेन्टरहरू मात्रै छ कि धेरै ठाउँमा यो कुरा आइजै सकेको छ भन्ने?
1: यो चाहिँ अब टर्सरी लेभल हस्पिटलहरू जस्तै वीर अस्पताल, टिचिङ हस्पिटलहरूमा सुरु भइरहेको छ, जस्तै म सही धर्मभक्त राष्ट्रिय प्रतापरण केन्द्रमा छु, त्यहाँनिर पनि हामीले सुरु गरिरहेको छौँ इन्टरभेन्सन रेडियोलोजी। यस्तरी ठुलो पोखराको अस्पतालहरूमा छ, प्रादेशिक अस्पतालहरू जस्तै अब पोखरामा भयो, अनि चितवनमा पनि सुरु भइरहेको छ, त्यसरी ठाउँ ठाउँमा भइरहेको छ, विराटनगरमा पनि मेडिकल कलेजहरूमा सुरु गर्नुभएको छ साथीहरूले, पश्चिममा पनि धनगढीतिर पनि सुरु गरिराख्नु भएको छ, यसरी बिस्तारै बिस्तारै डेभलप भइरहेको छ। तर अब यसलाई अलिकति केही समय त लागि नै हाल्छ, भर्खर भर्खर आएको टेक्नोलोजी हो र यो चाहिँ हामीले भर्खर हामीले अब हाम्रो जनताहरूले पनि बिस्तारै बिस्तारै बुझ्दै जानुहुन्छ, जति धेरै बुझ्दै जानुभयो यसको माग पनि डिमान्ड पनि त्यसै अनुसारले बढि नै रहेको छ र अरू हाम्रो चिकित्सक साथीहरू पनि रेडियोलोजी साथीहरू पनि यो इन्टरभेन्सनमा ट्रेनिङ गरेर अझ आफूलाई पनि अपग्रेड गर्ने, अझ क्वालिटी सर्भिस, अझ इफेक्टिभ ट्रिटमेन्टहरू आफ्नो डायग्नोस्टिकको पार्ट त उहाँले गरिराख्नु भएको छ, अब थेरापेटिक पार्ट पनि गर्ने भएको इन्टरभेन्सन रेडियोलोजिस्टहरूले चाहिँ एज अ प्रपर सर्जन जस्तो मिनिमली इन्भेजिभ सर्जन, बेसिकली इन्टरभेन्सन रेडियोलोजी भनेको सर्जन हो तर उहाँहरू चाहिँ मिनिमली इन्भेजिभ सर्जरी गर्ने, त्यो हिसाबले गर्दाखेरि अहिलेको समय र जुन परिवर्तनको आवश्यकता छ त्यो आवश्यकता पनि यो इन्टरभेन्सन रेडियोलोजीले पूर्ति गर्न सक्छ भन्ने विश्वास छ।
0: हजुर, डाक्टर साहबले भर्खरै मिनिमल इन्भेसिभ भन्ने कुरा गर्नुभयो, आइआरलाई चाहिँ मिनिमल इन्भेसिभ उपचार पनि भनिन्छ, त्यो चाहिँ किन भनिन्छ होला एकचोटि हाम्रो श्रोता मित्रहरूलाई बुझाइदिनुहोस् न?
1: यो किन मिनिमली इन्भेसिभ भनेको, जस्तै हामीले यो जुन रगतहरू तान्दा हामी त कति टेस्टहरू गर्छौँ, होइन यसमा त केही पनि कम्प्लिकेसन हुँदैन, ब्लड ताने जस्तै बायोप्सीहरू गर्दा त्यो यो चाहिँ बेसिक यही ब्लड तानेकै जस्तै प्रोसिजरको एक्सटेन्सन हो, कुनै पनि निडल हालेर कुनै पनि हामीले बडीमा निडल जुन हाल्छौँ त्यो निडल हालेर हामीले जुन ड्र गरे जस्तै यो प्रोसिजर हो, त्यो ठाउँमा हामीले निडल पुऱ्याउने अथवा तारहरू पुऱ्याउने वायरहरू पुऱ्याउने अनि त्यही अनुसार क्याथेटर माइक्रो क्याथेटर अरू रेडियोलोजी इन्टरभेन्सन रेडियोलोजीको सामानहरू प्रयोग गरेर हामीले दिन सक्ने उपचारहरू दिने हो, त्यही भएर चाहिँ एकदम मिनिमल इन्भेजिभ हो, किनभने यसमा चाहिँ कुनै पनि त्यस्तो ठुलो कम्प्लिकेसनहरू हुँदैन, यो त्यो जटिलता हुँदैन, यसलाई प्लानिङ गरेको हुन्छ, इमेज गाइडेड गरेको हुन्छ, सिटी एमआरआईहरू सबै हेरेर एक्सरे अल्ट्रासाउन्ड सबै कुरा मोडालिटीहरू युज गरेर फ्युजनहरू गरेर हामीले त्यसलाई प्रपर प्लानिङ गरेर हामीले ट्रिटमेन्ट दिन्छौँ, त्यही भएर चाहिँ यो एकदम मिनिमल, यसमा चाहिँ जोखिम नहुने कारणले गर्दाखेरि यो एकदम मिनिमल इन्भेजिभ भयो र यसमा चाहिँ सफल उपचार पनि सम्भव हुन्छ।
0: हजुर, यो आइआर भन्ने टेक्नोलोजी चाहिँ एकदमै एडभान्स छ भन्ने कुरा पनि हामी गऱ्यौँ, नेपाल अलिकति राम्रो पाथमा नै अगाडि बढ्दैछ, अझै टाइम त लाग्छ तर त्यो पाथमा हिँडिसकेको छ भन्ने पनि कुरा गऱ्यौँ, तर नेपालमा चाहिँ यो एडभान्स टेक्नोलोजीमा चाहिने इक्विपमेन्टहरू चाहिँ कतिको एभाइलेबिलिटी छ र एक्सेसिबिलिटी पनि कतिको छ र कस्ट पनि कतिको लाग्छ भन्ने कुरामा एकचोटि
1: इन्टरभेन्सन रेडियोलोजीमा समस्या चाहिँ यही पनि भएको, अब हामी जस्तो एउटा गरिब देशमा चाहिँ अब यो चाहिँ इन्टरभेन्सन रेडियोलोजीको सामानहरू त्यसै महँगो हुन्छन्, जस्तै एक्सरे अल्ट्रासाउन्ड सिटी एमआरआई मैले भने क्याथल्याबहरू चाहिन्छ, त्यो चाहिँ त्यो उपकरणहरू मेडिकल उपकरण एकदम महँगो महँगो इक्विपमेन्टहरू चाहिँको प्रयोग हुन्छ। यो मात्रै यो त हाम्रो एउटा डायग्नोस्टिक प्याटर्नको इक्विपमेन्टहरू हामीले युज गर्छौँ, तर यसमा थेरापेटिक हामीले जस्तै ड्रगहरू पनि युज गर्नुपर्ने हुन्छ कहिले काहीँ, जस्तै टेस्टहरू गर्दाखेरि डक्सोरुबिसिन लिपोइडोलहरू होइन यस्तो केमिकलहरू, त्यो एकदम महँगो हुन्छ। अनि क्याथेटरहरू जो युज गर्छौँ, गाइडवायरहरू तारहरू युज गर्छौँ, त्यो एकदम महँगो हुन्छ, किन एउटा बिरामीमा एउटै युज गर्ने हो। जस्तै माइक्रो एब्लेसन गर्दा एन्टिनाहरू एउटै एन्टिनाको 30,000, 40,000, 50,000 पर्छ, त्यो हिसाबले गर्दा महँगो हुने हो। उपचार चाहिँ महँगो छ किनभने हाम्रो देशमा चाहिँ अब यहाँ कुनै पनि कुरा हामीले बनाउन सकेको छैनौँ, हामीसँग त्यो लेभलको इन्जिनियरिङ छैन होइन, हाम्रोसँग त्यो प्लान्टहरू छैन मेडिकल इक्विपमेन्टको, त्यो हिसाबले गर्दा यो खर्चालु देखिन्छ हिसाबमा, तर स्वास्थ्य सेवाको लागि चाहिँ अति नै उपयोगी चिजहरू हो। त्यही भएर यो चाहिँ अब गभर्मेन्ट हाम्रो नेपाल सरकारले गभर्मेन्टले यहीँ नै अब डेभलप हुने त्यस्तो वातावरण बन्नु पर्यो, होइन भने चाहिँ अब कि त अरू चाहिँ सरकारी अस्पतालमा पनि सरकारको बिमाहरू जुन त गर्नुभएको छ एकदम राम्रो होइन, अब त्यो बिमाको लेभल चाहिँ इन्टरभेन्सन रेडियोलोजी गर्ने प्रोसिजरहरूमा पनि उहाँले राखेर क्याथेटरहरू एकदम कम रेटमा ल्याएर होइन बाहिरबाट इम्पोर्ट गरेर त्यसरी सेवा दिन सक्यो भने चाहिँ यसको चाहिँ दूरदराजका जनताहरूले पनि यो सेवाहरू पाउन सक्नुहुनेछ र सबै जनताहरूले स्वास्थ्य लाभ पाउनुहुन्छ। किनभने इन्टरभेन्सन रिलेटेड यति आक्रामक चिज हो जसले चाहिँ मान्छेलाई राम्रो टाइममा सही उपचार गरे भने मान्छेको जीवन बचाउन सक्छ। जस्तै ब्लिडिङ भइरहेको छ अहिले, ट्रमा भयो, एक्सिडेन्ट भयो, कहाँ कहाँभित्र नसाहरू फुटेको छ भने इन्टरभेन्सन रिलेटेडले चाहिँ एउटा क्याथेटर वायरहरू युज गरेर ठ्याक्कै त जहाँ ब्लिडर हेरेर सिटी हेर्ने, सिटीमा देखिहाल्छ ब्लिडर पोइन्टहरू, अनि एन्जियोग्राम क्याथलाबमा लगेर एन्जियोग्राफी गरेर हामीले कहाँ ब्लिडर छ त्यहाँनिर गएर हामीले त्यसलाई बन्द गर्न मिल्छ। 5-10 मिनट बन्द हुन्छ बिरामीको, 10 मिनटभित्रमा बिरामी भएको छ, नभए त्यो मान्छे ब्लिडिङ भरे मर्छ। जति पकाएको रगत हौ त्यो ब्लिडिङ खोल्दा त 2-3 घन्टा लाग्छ, कहाँ खोल्ने कहाँ गर्ने, त्यो हिसाबले गर्दाखेरि इन्टरभेन्सन रेडियोलोजी चाहिँ अहिलेको उपचारको भविष्य नै हो।
0: हजुर, कस्टको कुरामा चाहिँ इक्विपमेन्ट्सहरू अनुसारले नै इफेक्टिभ पनि हुन सक्छ, तर ज्यानलाई बचाउनलाई पनि एकदमै महत्त्वपूर्ण पनि छ। हजुर, अनि यो ट्रिटमेन्टको इफेक्टिभनेसको बारेमा चाहिँ हामीले बुझि नै हाल्यो, अब भने हामी यसको केही ड्रब्याक्सहरूको कुरा गरौँ न त, ड्रब्याक्सहरू चाहिँ के छ भन्ने कुराहरू।
1: ड्रब्याक्स त यसमा खासै त्यस्तो ठुल्ठुलो ड्रब्याक्सहरू हुँदैन, खास गरी यो सर्जरी नै हो, मिनिमली सर्जरी कहिले काहीँ कम्प्लिकेसन हुन्छ, सबै मान्छेको बायोलोजी एउटै हुँदैन होइन। जस्तै ट्युमरको ट्रिटमेन्टहरू गर्दा पनि कुनै औषधिले लिन्छ, कुनै कसैलाई नलिन सक्छ, कहिले काहीँ ट्रिटमेन्ट फेल हुनु पनि सक्छ, कहिले काहीँ हुनसक्छ एकदम रेयरली हो, त्यस्तै कहिले काहीँ ब्लिडिङ हुनसक्छ, कहिले काहीँ चाहिँ इन्फेक्सनहरू हुनसक्छ किनभने क्याथेटरहरू युज भएको हुन्छ होइन, त्यो चाहिँ फेरि कन्ट्रोलेबल हो। अब सामान्य दुखाइहरू हुने, नौजिया भमिटिङहरू वा कुरा गर्ने सामान्य लक्षणहरू, साइड इफेक्टहरू हुनसक्छ, तर त्यो चाहिँ औषधिबाट उपचार हामीले त्यसलाई रोकथाम गर्न सकिन्छ।
0: पेसेन्टहरूले चाहिँ अब आइआरको लागि म ट्रिटमेन्ट गर्छु भनेर जाँदा चाहिँ डक्टर साहब के कुरा चाहिँ एक्सपेक्ट गर्नुपर्छ, यो चाहिँ हुन्छ है भनेर माइन्ड मेकअप गरेर नै पेसेन्ट चाहिँ के गरेर आउनुपर्छ एउटा क्लिनिकमा चाहिँ यसको लागि?
1: अब मेन कुरा यसमा चाहिँ बिरामीले बुझ्नु पर्यो कि मेरो रोग के हो, कुन लेभलमा छ। जस्तै अब स्टेज 4 ट्युमर सबैतिर फैलिएको लगाएर उपचार गर्न मिल्दैन, तर जस्तै लिभरमा किडनीमा एउटा छ, 3-5 सेन्टिमिटर हामीले सानो निडल हालेर त्यसलाई बन्ड गरिदियो भने त्यो ट्युमर त नष्ट हुन्छ। हो, त्यस्तो सानसानो ट्युमरहरू छ जुन अर्ली स्टेजको छ, सुरुमै आएको होइन, अगाडि नै पत्ता लागिरहेको छ, अब त्यसको लागि चाहिँ नियमित जाँचहरू भइरहेको हुनु पर्यो। अब हाम्रो नेपालीहरूको चाहिँ कस्तो बानी छ भने लास्ट स्टेजमा अस्पताल पुग्ने होइन, दुखिरहेको छ नि ग्यास्ट्रिक भनेर औषधि खाइरहेको हुन्छ, भित्र के भइरहेको हुन्छ थाहा हुँदैन, जेब दुखेन ग्यास्ट्रिक भन्यो औषधि खायो बस्यो, त्यसरी त काम दिँदैन। त्यो हिसाबले बिरामीहरू पनि आफै सचेत हुनु पर्यो। अब अहिले त स्वास्थ्य बिमा भएकोले सम्पूर्ण जनताहरूले स्वास्थ्य बिमाको लाभ लिने, बेला बेला पिरियोडिक होइन चेकअपहरू गरिने, अल्ट्रासाउन्डहरू गर्ने, अरू रोगहरू चिकित्सकहरूलाई परामर्श गर्ने, केही रोग छ भने अनि इन्टरभेन्सनले दिने उपचारहरूको बारेमा जान्ने र के उपचार हुन्छ त्यो चाहिँ सफल छ भने तुरन्तै गर्ने। जस्तै अब ब्रेस्टमा एउटा ट्युमर छ भने त्यो ट्युमरलाई एब्लेट गरिदियो भने अब त्यो ठिक भइहाल्छ। फाइब्रोइडमाहरू कहिले काहीँ त्यो फाइब्रोइडमा अथवा छ भने त्यसले त्यो दुखाइदिरहेको हुन्छ, समस्या भइरहेको हुन्छ होइन, तर त्यो चाहिँ हामीले सानो गऱ्यो भने एब्लेट गऱ्यो भने त ठिक हुन्छ। त्यसै मान्छेलाई तनावमा पनि बसिराख्नु परेन, स्ट्रेस हुन्छ, आफ्नो काममा फोकस हुन सक्दैन, किन मान्छेलाई केही छ भने चाहिँ मेरोमा यहाँ ट्युमर रहेछ अथवा पाठेघरमा एउटा ट्युमर भएर ब्लिडिङ भइरहेछ, उसलाई कमजोरी खालि ब्लिडिङ हुन्छ, अपरेसन गर्न पनि डर छ भने अब इन्टरभेन्सन लिएर चाहिँ सजिलो उपचार हो। एउटा निडल राखेर उहाँको त्यो ट्युमरलाई बन्द गरिदिइसकेपछि त भोलिपल्ट पर्सिपल्ट ब्लिडिङ पनि कम हुन थाल्छ, उहाँलाई आफ्नो त्यसपछि ब्लिडिङ कम भएपछि उहाँको कमजोरीपना पनि कम हुन्छ, आइरन क्याल्सियम पनि धेरै खानु परेन, औषधि ब्लड ट्रान्सफ्युजन गरिराख्नु परेन, विकनेस हुँदैन, त्यसपछि उहाँले आफ्नो काममा झन् फोकस भएर अझ इफेक्टिभ रिजल्ट दिन सक्नुहुन्छ। त्यही भएर मैले चाहिँ अब यो महँगो भए पनि, उपचार महँगो भए पनि यो बिरामीको लाइफ भनेको त पैसासँग जाने कुरो होइन, यसमा चाहिँ अब सरकारदेखि लिएर विभिन्न स्टेक होल्डर्सहरू मिलेर होइन अब हामी चिकित्सकले पनि दिन सक्ने छुटहरू दिएर हामीले बिरामीलाई चाहिँ बचाउनु पर्छ र मान्छेको एउटा लाइफ बस्यो भने एउटा स्वस्थ नागरिकले चाहिँ एउटा स्वस्थ देश स्वस्थ राज्य र स्वस्थ संसार बनाउन अथवा विश्व बनाउन सक्छ भन्ने मलाई विश्वास छ
0: हजुर डाक्टर साहब अब भने फेरि हाम्रो कार्यक्रममा छोटो ब्रेकको पालो भइसकेको छ ब्रेकपछि फेरि म जेसिका पनि यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुनेछु टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला हाम्रो स्टेशन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युडुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
7: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: 98.3 FM
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle

0: अल राइट, हजुरलाई एउटा छोटो ब्रेक पछि फेरि पनि स्वागत छ यस कार्यक्रममा. हामी कुरा गर्दैछौ आईआर रिलेटेड, जसको कुराकानी तपाईँलाई एकदमै युजफुल नै हुनेछ. अब भने डाक्टर साहबसँग हामीले अघि आईआर रिलेटेड कुरा गरिसकेको थियौँ, अब भने हामी आईआरको प्रोसिडरतिर एकचोटि फेरि लागौँ. डाक्टर साहब, आईआरमा चाहिँ बर्न गरिन्छ, जलाइन्छ भन्ने कुरा हामीले कता कता सुनेको थियौँ, यो चाहिँ कतातिर चाहिँ प्रयोग हुन्छ भन्ने कुरा एकचोटि राम्रोसँग हाम्रो श्रोता मित्रलाई बुझाइदिनु.
1: बडीमा भएको, हाम्रो शरीरमा भएको जुन गाँठागुठी ट्युमरहरू छन्, जस्तै लिभरमा ट्युमर हुनसक्छ, अर्को हाम्रो थाइरोइडमा ट्युमर हुनसक्छ, अथवा किडनीमा हुनसक्छ, प्रोस्टेटमा हुनसक्छ, पाठेघरमा हुनसक्छ, या अन्य कुनै भागमा ट्युमर छ भने हामीले चाहिँ त्यसलाई चाहिँ बर्न गर्न सक्छौँ, भनेको जलाउन सक्छौँ. माइक्रोवेभको आधारमा हामीले एउटा निडल राखेर त्यो एरियाको हेरेर ट्युमर 3-5 सेन्टिमिटरको ट्युमरलाई कति वाट र कति मिनटसम्म भनेर त्यो हाम्रो चार्ट हुन्छ. ट्युमर 3 सेन्टिमिटरको छ भने अलिक कम भयो, जस्तै 30 वाट्स फर 15 सेकेन्ड्स 20 सेकेन्ड्स भयो भने, जस्तै अलिक ठुलो छ भने अलिकति बढाएर हामीले त्यसरी उपचार गरेको हुन्छौँ. र यो उपचार गर्दा हामी भित्र त्यो जुन हिट हुन्छ माइक्रोवेभमा आएको हिटले, त्यसले चाहिँ ट्युमरलाई बर्न गर्छ र ट्युमर सबै नष्ट हुन्छ र जलाउँछौँ. र हुँदै हुँदै हामीले बाहिर पनि कहिलेकाहीँ चाहिँ क्यान्सर, जस्तै लिभरको क्यान्सरहरू गर्दाखेरि चाहिँ ट्र्याक, जुन ट्र्याकमा त घाउ भएको हुन्छ, त्यो घाउमा पनि कहिलेकाहीँ फैलिन्छ कि भन्ने डर हुनसक्छ. त्यो त्यसको लागि चाहिँ हामीले ट्र्याकमा पनि थोरै वाट राखेर चाहिँ त्यो ट्र्याकलाई पनि यसो जलाउँदै ल्याउँछौँ. त्यसपछि भित्र पनि जलेको थियो र बाहिर के थियो भने त्यो ठाउँ पनि हामी सिल गर्दै आउँछौँ. र पछि अब त्यो बर्न भएपछि बिस्तारै सुक्दै जान्छ, सुक्दै गएपछि त्यो आफै बिस्तारै 2-3 महिनाभित्र सबै ठिक भइसक्यो.
0: हजुर, हामीले त्यो बर्न भएको पार्टलाई चाहिँ निकाल्नु चाहिँ पर्दैन,
1: निकाल्नु पर्दैन त्यो भित्र आफै शरीरले, किन हाम्रो शरीरको भित्रको पनि जुन हुन्छ एन्टी इन्फ्लामेटरी फेगोसाइटिस प्रोसेसहरू हुन्छ, त्यो बिस्तारै स्रिङ्क हुँदै जान्छ. किन त्यसको ब्लड सप्लाईहरू सबै कटअप भइसकेपछि त्यो ट्युमर बढ्न पाउँदैन, त्यहाँ भएको केमिकलहरू जुन ट्युमरको जुन प्याथोजेनहरू छ त्यो सबै नष्ट भइसकेपछि त्यो स्रिङ्क हुँदै जान्छ र बिस्तारै सुकेर जान्छ.
0: हामीले प्रोसिडियरको बारेमा पनि बुझिसकेका छौँ र पछिको रेसिड्युलाई हामीले के गरिन्छ भन्ने कुरा पनि बुझिसकेका छौँ. अब भने लागौँ हामी हलिसे क्लिनिकमा चाहिँ यो आईआर रिलेटेड कस्तो कस्तो स्पेसलाइजेसनहरू प्रोभाइड गरिन्छ त पेसेन्ट्सहरूलाई, एकचोटि त्यसको बारेमा कुरा गरिदिनुहोस् न डाक्टर साहब.
1: अब अहिले हामी हलिसे क्लिनिकमा चाहिँ हामीले मेन इन्टरभेन्सन रेडियोलोजीको परामर्श गर्नु कोसिस गरिरहेको छौँ, र परामर्शमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा हामीले के हामीले सेवा दिने भन्ने कुराहरू जानकारी गराउने, र बिरामीहरू आउनुभयो भने हामीले त्यहाँ अल्ट्रासाउन्डको माध्यमबाट हामी स्क्रिनिङ गर्छौँ, जस्तै भेरिकोजहरू छ भने, र बिरामीले हामीले सबै कुराहरूको बारेमा यो आइआर भनेको के हो, हामीले यसमा के गर्छौँ, यो प्रोसिजर कसरी गरिन्छ र कहाँ गर्ने भन्ने कुराहरू हामी सबै छलफल गर्छौँ, र त्यसलाई चाहिँ हामीले प्लान गरेर हामीले उपचार दिन्छौँ सही बिरामीलाई. सही उपचारको हामीले मार्गचित्र दिएर हामीले त्यही अनुसारको उपचारको लागि हामीले परामर्श गर्दछौँ.
0: हजुर, हामीलाई यही अनुसारको रोग केही लागेर कि यही बारेमा बुझ्नलाई हलिसे क्लिनिकमा आउनु पर्यो भने चाहिँ यहाँ कसरी चाहिँ सम्पर्क गर्न सकिन्छ होला त हामीले?
1: हलिसे क्लिनिकको जुन फेसबुक पेज पनि छ,
0: हजुर,
1: त्यहाँ टिकटकहरूमा पनि छ, त्यसको नम्बरहरू छ, फोन नम्बरहरू छ, त्यहाँ फोन नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ. जस्तै अब त्यहाँको फोन नम्बर छ, अथवा मलाई पर्सनली पनि फोन गर्न मिल्छ, होइन, म डाक्टर कृष्ण बुढा थोकी भनेर मेरो नम्बर पनि छ, नम्बरबाट पनि त्यहाँ साइटहरूमा पनि उपलब्ध छ, अथवा हलिसेको अफिस मा त्यहाँ रिसेप्सनबाट पनि 7-7 खुल्ला नै हुन्छ. त्यो समयमा चाहिँ जस्तै हाम्रो हलिसे चाहिँ नारायण टार जोरपाटीमा छ, अर्थोपेडिक हस्पिटल अगाडि छ, त्यहाँ आएर पनि सम्पर्क गर्न मिल्यो, अथवा हामीले फेसबुक बाट अथवा टिकटकबाट पनि त्यहाँको नम्बरहरू लिएर, वेबसाइटहरूबाट लिएर पनि हामीले त्यहाँको जानकारी पाएर त्यहाँ सम्पर्क गरेर इन्टरभेन्सन रेडियोलोजीको सेवा लिनु परेमा सम्पर्क गर्न मिल्छ.
0: हजुर, हलिसे क्लिनिकमा कन्ट्याक्ट गर्नु पर्यो भने चाहिँ हामी उहाँ नै गएर रिसेप्सनमा कुरा गर्दा पनि भयो, वा अनलाइन टिकटक इन्स्टा फेसबुकमा चाहिँ हजुरको नम्बर खोजेर पनि पर्सनली पनि हजुरसँग कन्सल्ट गर्दा चाहिँ भयो. अब भने आजको कुराकानीबाट हामीले धेरै कुराहरू नै बुझिसक्यौँ. अब भने अन्त्यमा हजुरले हाम्रो श्रोता मित्रहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ डाक्टर साहब?
1: अब म सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ स्वस्थ रहनको लागि चाहिँ म शुभकामना व्यक्त गर्छु, र सबैजना स्वस्थ जीवन जिउनु होला र स्वस्थ रहनु होला भन्ने शुभकामना छ. साथै यदि कोही हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ कुनै पनि समस्या छ र ट्युमरदेखि क्यान्सरदेखि लिएर कुनै पनि एकदम जटिल अपरेसनहरू गर्ने पर्ने छ भने एकचोटि चाहिँ इन्टरभेन्सनल रेडियोलोजीको बारेमा बुझ्नु होला र इन्टरभेन्सनल रेडियोलोजीले हजुरहरूको समस्यालाई समाधान गर्न सक्छ भने त्यही अनुसारको परामर्श लिन मसँग सम्पर्क गर्न सक्नुहुनेछ। मलाई चाहिँ हलिस्टिक क्लिनिकमा पनि भेट्न सक्नुहुन्छ र अथवा नेपाल सरकारको सही धर्मभक्त राष्ट्रिय प्रतापन केन्द्र भक्तपुरमा पनि मलाई त्यहाँ भेट्न सक्नुहुन्छ। त्यहाँ पनि मैले इन्टरभेन्सनको सेवाहरू दिन्छु र त्यहाँ आएर पनि मलाई मेरो त्यहाँ रेडियोलोजी डिपार्टमेन्टमा सम्पर्क गर्नुभयो भने मसँग भेट्न सक्नुहुन्छ र मैले हजुरहरूलाई दिन सक्ने सेवा अथवा मैले दिन सक्ने उपचारको बारेमा म मार्गनिर्देशन दिन कुनै पनि बेला तयार छु र हजुरहरूले स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्यलाई लाभ गर्नुहुन म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
0: हजुर, हामीले चाहिँ नेपाली जनताहरूको बारेमा कुरा गर्दैथ्यौँ र नेपालमा चाहिँ हजुरले भने अनुसार नै धेरै नदुखेसम्म चाहिँ क्लिनिकमा गइहाल्ने बानी चाहिँ अलिकति हामी नेपालीहरूको हुँदैन, तर हजुरले हाम्रो नेपाली जनतालाई चाहिँ के भन्नु चाहनुहुन्छ कि डायग्नोसिस टेस्ट गर्न चाहिँ कति बेला गइहाल्नुपर्छ, के के सिम्टम्स देख्यो भने चाहिँ हामी एकचोटि हस्पिटल चाहिँ एकचोटि धाउनुपर्छ भन्ने कुरा चाहिँ डाक्टर साहब एकचोटि भनिदिनुहोस् न।
1: अब यस्तो छ, हामी नियमित व्यायाम गर्छौँ, हाम्रो खानपान बानी दिनचर्या सबै कुरा राम्रो हुँदैछ, सबै ठिक छ भने त्यो ठिक नै भइरहेको हुन्छ, तर यदि हामी अब एक्सर्साइजहरू व्यायामहरू गर्दैनौँ, खानपिनमा हाम्रो टाइमिङ मिलिरहेको छैन भने हामी खालि अब तनावमा छौँ अथवा काममा मात्रै एकदम फोकस भइरहेको छौँ, स्ट्रेसमा छौँ भने चाहिँ भित्रभित्रै हामीलाई थाइरोइड, सुगर, प्रेसर अथवा अन्य जटिल रोगहरू, क्यान्सरदेखि लिएर होइन विभिन्न जटिल रोगहरूको पनि समस्या आइरहेको हुन्छ। त्यसको लागि चाहिँ आफ्नो बडीलाई आफूले बुझ्नुपर्छ, आफूले आफ्नो आफ्नो बडीको लागि पनि हामीले टाइम दिनुपर्छ, त्यो हिसाबले आफूले बुझ्ने र यस्तो हुँदाखेरि नियमित रूपमा हामीले वर्षमा एकचोटि भए पनि आफ्नो ब्लडहरू चिकित्सकहरूकोमा गएर टेस्ट गराउने अथवा उहाँसँग परामर्श लिने, आफूलाई केही चेकअपहरू गर्नु पर्यो होइन, एडल्ट मान्छेहरूले चाहिँ प्रेसरहरूसम्म जस्तै 40-50 उमेरदेखि प्रेसरहरू सुरु हुन्छ भने त्यो भयो, जस्तै फिमेलहरूमा चाहिँ एभ्री 40 इयर्समा पुग्दाखेरि चाहिँ एनुअल कोलोनोस्कोपी, अब मेलमा पनि कोलोनोस्कोपी, फिमेलमा पनि कोलोनोस्कोपी गरिन्छ, त्यस्तै पाठेघरको मुखको जाँचहरू, क्यान्सरहरू एकदम छ कमन, त्यो कुराहरू गर्ने, ब्रेस्टमा पनि गाँठागोटी छ भने त्यसको आफै सेल्फ एक्जामिनेसन पनि गर्न मिल्यो, अर्को भनेको चाहिँ केही डल्लाडल्ली छ भने त्यो म्यामोग्राम गर्ने, अल्ट्रासाउन्ड गर्ने होइन, अथवा रेडियोलोजीको मामला गएर चाहिँ भिडियो एक्सरे गरेर पेटमा पनि कुनै समस्याहरू छ भने पनि हेर्नु पर्यो, यसै ग्यास्ट्रिक भनेर चाहिँ बसेर औषधि खाएर घरमा बसेर अथवा फार्मेसीमा गएर औषधि ल्याएर आफै खाएर चाहिँ हुँदैन, कुनै पनि सम्बन्धित चिकित्सकहरूलाई देखाएर एउटा फिजिसियनलाई देखाएर आफ्नो समस्याहरू छ भने त्यही अनुसारले गाइड गरेर उपचार गर्दै गयो भने हामी स्वस्थ हुन्छौँ र हाम्रो आयु पनि लामो हुन्छ र हामी स्वस्थ भएर लामो समयसम्म सफल जीवन जिउन सक्छौँ भन्ने मलाई विश्वास छ।
0: हजुर, हेल्दी लाइफस्टाइल फलो गरेर र त्यही अनुसारले व्यायाम गरेर अनि त्यसपछि रेगुलर चेकअप गर्न चाहिँ हामीले छुटाउनु हुँदैन, नियमित गर्नुपर्छ भन्ने कुरा त बुझ्यौँ। हेल्थ सेक्टरमा भनिन्छ नि प्रिभेन्सन इज बेटर देन क्योर भनेर, त्यही अनुसारले आइआर नगर्न परोस् भनेर चाहिँ हामीले के कुरामा चाहिँ ध्यान दिनुपर्छ त डाक्टर साहब?
1: त्यही प्रिभेन्सन इज बेटर देन क्योर भन्छ। प्रिभेन्सन गर्नलाई चाहिँ हामी सुरुदेखि नै आफ्नो रोगहरूको बारेमा सचेत हुनु पर्यो, के के कुराले गर्दा हामीलाई रोग गर्न सक्छ, जस्तै बेसिकली भनेको अब हाम्रो हात मात्रै हामीले धोयौँ भने होइन, अब जस्तै जुन डाइरिया हुनेदेखि लिएर विभिन्न रोगहरू, अहिले त कोरोना भाइरसदेखि होइन हामीले कति दुःख पाएको थियौँ, त्यस्तो अरू भाइरसहरू, दुनियाँ भाइरसहरू छन्, यो भाइरसहरूबाट हामीले सङ्क्रमण हुनसक्छ। यदि बच्चाहरूले पनि आफ्नो हातहरू मजाले खाने, धोएर खाने, राम्रोसँग जुन हात धुने टेक्निकहरू पनि हुन्छ त्यो राम्रोसँग फलो गरेर एनी टाइम खाना खानुभन्दा अगाडि अथवा केही गर्नुभन्दा अगाडि हातहरू धोयो भने धेरै रोगहरू त्यहीँ पनि कन्ट्रोल हुन्छ। त्यस्तै अब प्रेसरहरू चेक गरिराख्ने, व्यायाम गर्ने, डेली व्यायाम गर्ने, खानपिनमा पनि अब हाम्रो देशमा त हरियो सागपातहरू होइन अर्ग्यानिक फुडहरू प्रशस्त पाइन्छ पनि, त्यो त्यसलाई हामीले सेवन गर्ने, अब मिल्छ भने आफै पनि उब्जाएर गर्न खायो, स्वस्थ खायो भने राम्रो हुन्छ। बाहिरको खानेकुराहरू कम खानु पर्यो, रेस्टुरेन्टमा जाने, जङ्क फुडहरू खाने त्यो कम गर्नु पर्यो, घरमै बनाएर खाएको दाल भात होइन, तरकारी, सागसब्जी, फलफुलहरू नियमित मजाले सफा गरेर राम्रोसँग पकाएर खाएपछि त रोग कम नै लाग्ने हुन्छ। त्यसरी हामीले गर्यौँ भने र व्यायाम चाहिँ डेली गर्नु पर्यो होइन, हाम्रो दिनमा एटलिस्ट आधी घन्टाको ब्रिस्क वकिङ अथवा हिँड्ने अथवा फुर्सद मिलाएर भए पनि होइन एक्सर्साइज हलमा गएर, अब घरमा अल्छी लाग्यो भने एक्सर्साइज गर्ने ठाउँहरू छ, योगा गर्ने ठाउँहरू छ, व्यायामहरू गर्ने जिमहरू छ, त्यहाँ गर्ने, त्यसरी गर्ने र रिक्रिएसनहरू, खेलकुदहरू पनि उति नै मानसिक सन्तुलताको लागि पनि आवश्यक हुन्छ। त्यही भएर हामीले अहिले चाहिँ इन्डोर गेम्सहरू पनि फुटसालदेखि क्रिकेटहरू होइन लगायतको यस्तो खेलहरूले पनि हाम्रो वृद्धि विकासदेखि लिएर होइन आफ्नो मानसिक सन्तुलता निकाल्नु पर्यो, आफ्नो लागि निकाल्नु, खालि काम काम तनाव तनाव भनेर चाहिँ एउटा छोटो भगवान्ले दिएको हामीलाई अमूल्य सुन्दर जीवन छ, त्यो जीवनको भरपूर सदुपयोग गरेर हामीले स्वस्थ रहेर सबैलाई राम्रो हुने हिसाबले गरियो भने चाहिँ निश्चय नै सबैजना स्वस्थ हुन्छ। र यो यस्तो आयर जस्तो होइन हाम्रो नयाँ नयाँ प्रविधिहरू आए पनि यसले त उपचार गर्छ भन्दैमा चाहिँ होइन, हामीले अहिले नै प्रिभेन्सन गर्दै गयौँ भने यो सेवाहरू चाहिँ लिनुपर्ने आवश्यकताहरू एकदम न्यून हुँदै जान्छ।
0: हजुर, हामी कार्यक्रमको अन्तिम समयसम्ममा आइसकेका छौँ, डाक्टरसँग अझै यसबारेमा अझै कुरा गर्न त मन थियो तर समयले भने साथ दिएको छैन। आजको यस कार्यक्रमबाट छुट्टिनु पर्ने समयमा छौँ। डाक्टर साहबलाई यो टाइम निकालेर यस्तो इम्पोर्टेन्ट इन्फर्मेसन सेयर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु र श्रोता मित्र जसले हामीलाई सुनेर साथ दिनुभयो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम सकिएको भन्दै म जेसिका पनि तपाईँहरूसँग बिदा।

0: Yoho Kips FM 98.3 MHz.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
6: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
8: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तै रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-12-35-444.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
13: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
14: सुबिसु, छिटो पनि सुरक्षित पनि.
15: थप जानकारी तथा बुकिङका लागि
1: 01-42-3588, 98-12-35-888.
16: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
17: बाबु, पानीको बिल तिरिदे ल.
18: ल तिरिदे.
19: बाबु, बत्तीको बिल तिरिदे आज.
18: ल ल तिरिदे.
17: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
18: ल त्यो पनि तिरिदे.
17: तर सबै कुरा यति छिटै कसरी तिरिस?
18: किनकि मसँग हाम्रो पात्र छ.
19: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
18: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जिप, पिकअप,
4: हात्तीगाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Kehi Naulo.
7: Rochak.
6: Ani Achamma Lagne Tathyaharu. Keeps 98.3 FM ma karyakram radio ma rochak
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र Keeps 98.3 FM ma
8: Keeps FM 98.3 megahertz your companion
9: Chemical X.
10: On Kids 98.3.
11: Fog at 98.3.
9: Chemical X.
10: Enjoy.
9: X.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, अल यु गट टु डु इज
5: जस्ट ट्युन इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888, 98-32-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। KIPS FM 98.3 MHz ma.
16: Dil deewana, bin sajna ke.
15: Aitabar ra mangalbar diuso 4 baje, somvar ra shukravar beluki 10

0: ऐसुन देख्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स 98.3 एफएम मा सुन्दै हुनुहुन्छ गजल संसार

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: KIPS 98.3 FM, your companion.
2: KIPS 98.3 FM मा सुन्दै हुनुहुन्छ गजल संसार

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।